नमस्कार, आकाशवाणी गुवाहाटी महाबाऊ समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट राज्यपाल लक्ष्मण प्रसाद आचार्यले ज्येष्ठ बीजेपी नेता डाक्टर हेमन्त विश्व शर्मालाई राज्यमा नयाँ सरकार गठन गर्नलाई आमन्त्रण गर्नुभएको छ। बीजेपी नेतृत्वाधीन एनडिएको विधायिनी दलले सर्वसम्मतिमा डाक्टर हेमन्त विश्व शर्मालाई नेता हिसाबले चयन गरेपछि उनीले हिजो मित्रजोटका नेताहरूसँग राज्यपालसँग आनुष्ठानिक हिसाबले सरकार गठनको दावी गर्नुहुन्छ। डाक्टर शर्माले लोकभवनमा राज्यपाललाई भेट गरी नयाँ निर्वाचित 102 जना विधायकको हस्ताक्षर भएको प्रस्ताव पनि दाखिल गर्नुहुन्छ। डाक्टर शर्मासँग केन्द्रीय पर्यवेक्षक जेपी नड्डा र नायब सिंह साइनी पनि उपस्थित रहेका थिए। साङ्वादिकसँग भएको कुराकानीमा श्री नड्डाले भन्नुहुन्छ कि निर्वाचनको फलाफलले प्रधानमन्त्री श्री मोदीको उन्नयनमूलक नीतिप्रति जनताको समर्थन प्रतिफलित गरेको छ। उहाँले साथै असममा केन्द्रको जनकल्याणमूलक योजनाहरू सफल तरिकाले रूपायण गरेको लागि डाक्टर हेमन्त विश्व शर्मा सरकारको प्रशंसा गर्नुहुन्छ। राज्यमा नयाँ मन्त्री सभाले भोलि शपथ ग्रहण गर्नेछ। गुवाहाटीको खानापाडा पशु चिकित्सा विज्ञान महाविद्यालयको खेल मैदानमा अनुष्ठित हुने शपथ ग्रहण अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथि हिसाबले उपस्थित रहनुको साथै केन्द्रीय गृहमन्त्री अमित शाह, बीजेपीका राष्ट्रिय सभापति नितिन नवीन लगायत कतिपय केन्द्रीय मन्त्री तथा एनडिए शासित राज्यका मुख्यमन्त्री उपमुख्यमन्त्रीहरूको साथै बीजेपीका कतिपय ज्येष्ठ नेता उपस्थित रहने कुरो राज्य बीजेपीको सूत्रले प्रकाश गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको देशको जनतालाई एक वर्षसम्म सुन नकिन्नलाई, पेट्रोल र डिजेलको व्यवहारमा मितव्ययी हुन लाई र विदेशी मुद्रा जमा राख्नलाई आह्वान गर्नुभएको छ। हैदराबादमा हिजो एउटा जनसभामा भाषण दिँदै प्रधानमन्त्री श्री मोदीले पश्चिम एसियाको युद्धले प्रभाव पार्ने सन्दर्भमा कतिपय गुरुत्वपूर्ण मन्तव्य व्यक्त गर्नुहुन्छ। श्री मोदीले घरदेखि काम गर्ने यानि वर्क फ्रम होम, अनलाइन छलफल, भिडियो कन्फरेन्स जस्ता व्यवस्थाहरू पुनः ग्रहणको लागि आह्वान गर्नुहुन्छ। पश्चिम एसियाको सङ्घर्ष तथा हर्मुज प्रणालीले तेल परिवाही र वाणिज्यिक जहाजको चलाचलमा बाधा आरोपको परिप्रेक्ष्यमा विश्वभरि खनिज तेलको दाम प्रति बेरेलमा $17 प्राय $126 वृद्धि भएको समयमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशवासीप्रति यो आह्वान गर्नुभएको हो। श्रोताहरूले समाचार सुन्नुहुन्छ आकाशवाणीबाट। राज्यका 5 जना विशिष्ट साहित्यिकलाई 2025 वर्षको असम साहित्य सभाले विशेष सम्मान अघि सारेको छ। आउँदो 16 मेमा गुवाहाटीको भगवती प्रसाद बरुवा भवनको संगीताचार्य लक्ष्मीराम बरुवा सदनमा हुने एउटा अनुष्ठानमा यी पुरस्कारहरू प्रदान गरिनेछ। असम साहित्य सभाका प्रधान सम्पादक देवजित बराले जनाएअनुसार साहित्य सभाको सांविधानिक यो सम्मान योपालि

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाभाव शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ट र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21 र 31 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। युनियन ब्याङ्क अफ इन्डियामा रिक्त भएका 1865 एप्रेन्टिस पदको लागि आवेदन खोजिएको छ। असमका प्रार्थीको लागि पदका सङ्ख्या 29। प्रार्थी स्नातक हुनुपर्दछ। उमेर 20 वर्षदेखि 28 वर्षभित्र हुनुपर्दछ। प्रशिक्षणको समयमा गाउँ अञ्चलका शाखामा महिनामा 15,000 रुपियाँ, नगर अञ्चलको शाखामा महिनामा 18,000 र महानगर अञ्चलका शाखामा महिनामा 20,000 रुपियाँ गरी जलपानी दिइनेछ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले युनियन ब्याङ्क अफ इन्डियाको वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 19 मे तोकिएको छ। रिजर्भ ब्याङ्क अफ इन्डियामा रिक्त भएका 60 पदको लागि आवेदन खोजिएको छ। अफिसर इन ग्रेड बी डिआर जेनेरल 40 पद, प्रार्थी कम्ती पनि स्नातक हुनुपर्दछ। अफिसर इन ग्रेड बी डिआर डिइपिआर 10 पद, प्रार्थी इकोनोमिक्स, फाइनेन्स अथवा यसको सँग जडित कुनै पनि विषयमा एमए र एमएससी हुनुपर्दछ। अफिसर इन जिआर ग्रेड बी डिएसआइएम पदका सङ्ख्या 10, प्रार्थी स्टडिज म्याथमेटिक्स, म्याथमेटिकल स्टडिज, एप्लिकेट स्टडिज, क्वान्टिटेटिभ इकोनोमिक्स, इकोनोमिक्स अथवा इन्फर्मेसन विषयमा मास्टर डिग्री भएको हुनुपर्दछ। पदहरूको तनखा महिनामा 78,450 रुपियाँदेखि 1

0: लाख 41,600 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। उमेर 21 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले rbi.org.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 20 मे तोकिएको छ। कर्मचारी चयन आयोगले 731 स्टेनोग्राफर ग्रेड सी र ग्रेड डी पदको लागि आवेदन खोजेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुनु पर्दछ। प्रार्थीको उमेर ग्रेड सी पदको क्षेत्रमा 18 वर्षदेखि 30 वर्षभित्र हुनु पर्दछ। ग्रेड डी पदको क्षेत्रमा 18 वर्षदेखि 27 वर्षभित्र हुनु आवश्यक छ। सम्पूर्ण तथ्य र आवेदनको लागि प्रार्थीले ssc.gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 15 मे तोकिएको छ। सुन्ने हुन्थ्यो रोजगार समाचार पुरा भयो। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ भेटवार्ताको कार्यक्रम। शास्त्रीय नृत्यङ्गना कृष्ण छेत्रीसँग भएको एउटा भेटवार्ता। भेटकर्ता हुनुहुन्छ भास्कर दाहाल।
1: आज हामीले भेटवार्ताको निम्ति हाम्रो स्टुडियोमा शास्त्रीय नृत्याङ्गना कृष्ण छेत्रीलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ। तपाईँलाई हाम्रो तर्फबाट नमस्कार छ।
2: मेरो तर्फबाट पनि नमस्कार छ।
1: शास्त्रीय नृत्य भनेको के हो वा यो शास्त्रीय नृत्य भन्नाले के बुझिन्छ?
2: शास्त्रीय नृत्य भनेको चाहिँ शास्त्रमा लेखिएको, जुन भरत मुनिको नाट्यशास्त्र हो, त्यो शास्त्रमा लेखिएको नियम र पद्धतिद्वारा तयार गरिएको जुन नृत्य हुन्छ त्यो नृत्यलाई शास्त्रीय नृत्य भनिन्छ।
1: हजुर, शास्त्रीय नृत्यहरू कति प्रकारका हुन्छन् वा यस्ता भागहरू हुन्छन् भने के भागहरू हुन्छन्?
2: भारतीय शास्त्रीय नृत्य चाहिँ 8 प्रकारका छन् वर्तमान।
1: के हुन्?
2: सर्वप्रथम आसामबाटै सुरु गरौँ। आसामको सत्रीय नृत्य जुन 2000 चाहिँ शास्त्रीय नृत्यको
1: मान्यता प्राप्त गरेको।
2: हजुर, अरू उडिसी नृत्य उडिसाको नृत्य हो, मणिपुरको मणिपुरी, तामिलनाडुको भरतनाट्यम नृत्य, आन्ध्र प्रदेशको कुचिपुरी, केरलाको कथकली र मोहिनीअट्टम र उत्तर प्रदेशको कथक नृत्य, यी 8 नृत्य चाहिँ शास्त्रीय नृत्य भनिन्छ।
1: शास्त्रीय नृत्यको रूपमा भारतमा चिनिएका छन्। विशेष गरी जुन 8 भागहरू रहेछन्, तपाईँ कुन चाहिँ भागमा जडित हुनुहुन्छ वा कुन नृत्यसँग तपाईँको सम्पर्क रहेको छ?
2: यी 8 भागमध्ये मेरो चाहिँ म बचपनदेखि सिकेको नृत्य चाहिँ हो उडिसी नृत्य। म सानैदेखि उडिसी नृत्य सिकेर मैले विशारद प्राप्त गरेकी छु। उडिसी नृत्य पछाडि सत्रीय नृत्यमा पनि म रुचि राख्थेँ र सत्रीय नृत्य पनि म सिकेछु।
1: यी धेरै भागहरू जुन नृत्यका भागहरू हामीले थाहा पायौँ, यी थाहा पाए अनुसार विशेष गरी अरू छोडेर तपाईँले यो उडिसी र सत्रीय नृत्यमै मात्रै रुचि राख्नुको चाहिँ कारण के हो?
2: उडिसी नृत्य म सानैमा फर्स्ट म सिक्दाखेरि चाहिँ कलावन्त सिंह गुरुसँग सिक्थेँ। उहाँले चाहिँ भरतनाट्यम, कथक यस्ता विभिन्न अलिअलि सिकाउनुहुन्थ्यो। अनि पछि म गुरु गरिमा हजारिकाको त्यहाँ मेरो आमाले लिएर जानुभयो र त्यहाँ मलाई दाखिला दिनुभयो। अनि त्यहाँ मैले उडिसी नृत्य देख्न पाएँ र सिक्न पनि पाएँ। अनि सिक्दै जाँदा मलाई उडिसी नृत्यको जुन भङ्गी हो, जुन त्यो लास्य हो, त्यसमा धेरै आकर्षित गर्यो। अनि म उडिसी नृत्यलाई नै आफ्नो माध्यम बनाएर नृत्यमा चाहिँ अघि
1: बढ्न थालेँ।
2: हजुर, त्यसैलाई चाहिँ आफ्नो नृत्य हिसाबमा लिन थालेँ।
1: विशेष गरी तपाईँले जुन सानो उमेर भनेर उल्लेख गर्नुभयो, निर्दिष्ट उमेर पनि थाहै होला, त्यो पनि हामी एउटा श्रोताहरूलाई जनाइदिनुहोस्। र सानै उमेरदेखि यो शास्त्रीय नृत्य नाच्नलाई तपाईँले प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो?
2: सानो उमेर भन्दा म क्लास 2
1: क्लास 2
2: हजुर क्लास 2 सुरु गरेको। त्यो चाहिँ मेरो आमाले चाहिँ बेसी रुचि राख्नुहुन्थ्यो नृत्यमा र मलाई उहाँ मणिपुरी बस्तीमा कलावन्त सिंह गुरुजीको उहाँ लगेर उहाँ सिकाउनु थाल्नुभयो। अनि उहाँ सिक्दा सिक्दै पछि मैले फेरि थाहा पाएँ यहाँ गुरु गोरिमा हजारिकाको विषयमा र उहाँ फेरि मलाई उहाँ दाखिला दिनुभयो।
1: र विशेष गरी जुन तपाईँले शास्त्रीय नृत्य प्रेरणाका साथ तपाईँले चुन्नुभयो, आधुनिक नृत्यहरू पनि धेरै थिए, आजको माहौलमा विशेष गरी मानिसहरू युवक युवतीहरू शास्त्रीय सङ्गीत शास्त्रीय नृत्यभन्दा आधुनिक गीत आधुनिक नृत्यतिर धेरै लम्किएका छन् र यस्तो समयमा पनि तपाईँले शास्त्रीय नृत्यलाई छान्न केही मनमा त्यस्तो केही सङ्कोचहरू जागेको थिएन?
2: होइन, त्यस्तो केही जागेन। नृत्याङ्गनाहरूलाई त्यो सौभाग्यको कुरो शास्त्रीय नृत्य सिक्न, किनभने

0: यो बहुत कठिन हुन्छ। अरू अचेल जस्तो आधुनिक नृत्यहरू चाहिँ शास्त्रीय नृत्य सिकेको छ भने आधुनिक नृत्य सिक्नलाई त्यति गाह्रो हुँदैन। र हामीले गुरुमा हजुरीकासँग ओडिसी र खत्रिया नृत्यसँग सँगसँगै हामी अरू रचनामूलक नृत्य जसरी ज्योति सङ्गीतमाथि भयो, राभा सङ्गीतमाथि भयो वा भूपेन सङ्गीतमाथि भयो, यस्ता नृत्यहरू पनि धेरै सृजनामूलक नृत्यहरू पनि गरेका छौँ।
1: यो कठिन एउटा विधामध्ये तपाईँले यसलाई पूर्णाङ्ग रूप दिनको लागि वा आफ्नो सफलता हुनको निम्ति कहाँ कस्ता खाले

0: तत्वाधीनमा म सिक्दै गएँ र म पछि विशारद प्राप्त गरे।
1: कहाँबाट गर्नुभयो त्यो?
0: यो चाहिँ मैले गन्धर्व महाविद्यालयको अन्तर्गत त्यहाँबाट मैले विशारद डिग्री चाहिँ त्यहाँबाट पाएँ मैले। अनि त्यस पछाडि जब सिक्दै गए अरू, हामी गुरु केलुचरण महापात्रज्यू पद्मविभूषण हुनुहुन्छ, उहाँ हुनुहुन्थ्यो, उहाँको तत्त्वदिनमा पनि हामीले सिक्ने मौका पायौँ। भुवनेश्वर गएर कर्मशाला एटेन्ड गऱ्यौँ र धेरै पालि वर्षै नै हामी जान्थ्यौँ र हप्ता दिन भयो, महिना दिन भयो बसेर हामीहरू उहाँको तत्त्वदिनमा हामीले धेरै नृत्यहरू सिक्न पायौँ ओडिसीको।
1: र यो तपाईँले जुन नृत्य तालिम गर्नु प्राप्त गर्नुभयो र नृत्य गर्न थाल्नुभयो, विशेष गरी विभिन्न विधा आठवटा भाग अघि भनिहाल्नुभयो, यसमध्ये तपाईँ जुनमा जडित हुनुभयो ओडिसी नृत्यमा, आफू जडित भए पछाडि यसको महत्त्व र यसको विशेषता तपाईँले के अनुभव गर्नुभएको छ?
0: ओडिसी नृत्यको तुलनामा ओडिसी नृत्यको चाहिँ विशेषता यही छ कि यसमा लास्य, अरू नृत्यमा जसरी भरतनाट्यममा ताण्डव हामी देख्न पाउँछौँ धेरै, तर ओडिसी नृत्यमा लास्य त टर्स भन्छन्, टर्स जुन चाहिँ हो लास्य हो, त्यो चाहिँ हामी धेरै देख्न पाउँछौँ। यहाँ राधा कृष्णको धार्मिक भयो त्यो देख्न पाउँछौँ हामी यो नृत्यमा। अनि ओडिसी नृत्यमा अरू एउटा यसको विशेषता के हो भने यहाँ चौको र यो त्रिभङ्गी भनिन्छ जुन, त्यो भङ्गीलाई लिएरै नृत्य परिवेशन गरिन्छ र यसमा विभिन्न भागहरू छन्। यसको जुन प्रधान भागहरू हुन् यी चाहिँ छ भाग हो। सर्वप्रथम हामी मङ्गलाचरणदेखि सुरु गर्छौँ, विभिन्न देवताहरूको मङ्गलाचरण गर्छौँ, जस्तो सरस्वती वन्दना गर्छौँ, गणेश वन्दना गर्छौँ, शिव वन्दना गर्छौँ वा विभिन्न अरू देवदेवीहरूको वन्दना गर्छौँ। र यसको दोस्रो भाग जुन हो त्यो चाहिँ बोटु नृत्य भनिन्छ वा स्थायी नृत्य भनिन्छ। यो नृत्य चाहिँ विशेष गरी यो कोणार्क मन्दिरको जुन विभिन्न भङ्गीहरू छ, त्यो भङ्गी विभिन्न कुदिएका विभिन्न भङ्गीहरूबाट तयार गरिएको छ र यो नृत्यमा विभिन्न भङ्गी जस्तो बीणा, वेणु, श्रृङ्गार आदि हामी देख्न पाउँछौँ। यसको पछाडि हामी पल्लवी नृत्य, छुट्टै एउटा स्थान छ पल्लवी नृत्यको, यो विभिन्न राग प्रधान नृत्य हो। यसमा विभिन्न रागमाथि नृत्य तयार गरिन्छ र त्यसलाई हामी परिवेशन गर्छौँ। अभिनय र अष्टपदी पनि अर्को भाग हो यसको, जो चाहिँ हामी विशेष गरी जयदेवको गीत गोविन्दबाट लेखिएका पङ्क्तिबाट हामीहरू यसमा अभिनय गर्छौँ। यो विशेष गरी राधा कृष्णको प्रेममाथि आधारित हुन्छ। र अन्तमा हामीले यो दशावतार पनि एउटा नृत्यको भाग हो, अभिनय भाग हो। यसमा हामीले दसवटा अवतार, विष्णुको दसवटा अवतार हामीहरूले दर्शाउँछौँ। र अन्तमा मोक्ष नृत्य, उडिसी नृत्यको अन्तमा हामीले मोक्ष नृत्य गर्छौँ, जुन चाहिँ हामीले नृत्याङ्गना र भगवान्मा एकात्म देखाइन्छ र भगवान्मा लीन भएको बुझाइन्छ, त्यसलाई मोक्ष नृत्य भनिन्छ। र यिनै नृत्यले यो उडिसी नृत्य
1: सम्पूर्ण आधारमा नृत्यहरू
0: प्रचलित भइरहेको छ र यिनै नृत्याङ्गनाहरूले यिनै नृत्यको माझमा विभिन्न प्रदर्शन गर्छन्।
1: विशेष गरी हाम्रो समाजमा जुन यो शास्त्रीय नृत्य भन्नाले युवतीहरूले मात्रै नाच्ने भन्ने एउटा जुन धारणा छ, यो कुरो के साँचो हो?
0: यस्तो कुनै कुरा होइन, युवतीहरूले मात्रै गर्नुपर्ने भन्ने कुरा होइन। हामीहरूको ओडिसी नृत्यमै हाम्रो गुरु जुन हुनुहुन्छ, गुरु केलुचरण महापात्र हुनुहुन्थ्यो, उहाँ पुरुष हुनुहुन्छ, वर्तमान पनि धेरै पुरुषहरूले यो नृत्यमा पारङ्गत हासिल गरिसकेका छन्। त त्यस्तो नारीहरूको लागि मात्रै भनेर होइन, यहाँ अरू एउटा कुरा भन्न चाहन्छु म, यो नृत्यमा जगन्नाथ मन्दिर अगाडि नृत्य गरिन्थे। पहिला यस्तो प्रचलित थियो जे महिलाहरूलाई नृत्य गर्न दिन्थेन, त उडिसामा मन्दिर जगन्नाथ मन्दिर अगाडि पुरुषहरूले सानो बालकहरूले महिलाको वेशभूषा धारण गरेर नृत्य परिवेशन गर्थे र उहाँहरूलाई गोतीपुवा भन्ने गरिन्थ्यो। पछाडि फेरि नारीहरूले पनि युवतीहरूले पनि यो नृत्य गर्न थाले र उहाँहरूलाई चाहिँ फेरि मोहरी भनिन्छ। त गोतीपुवा मोहरी नृत्यको ओडिसी नृत्यको मन्दिरमा बस्ने युवक युवतीहरूले गरिन्थ्यो, उहाँहरूलाई गोतीपुवा र मोहरी भनिन्थे
1: उहाँहरूलाई त्यो नामकरणले सम्बोधन
0: गर्थे।
1: विशेष गरी तपाईँ ओडिसी नृत्यमा जब जडित हुनुभयो, ओडिसी नृत्यको जस्तो महत्त्व वा विशेषता होस् वा सुरुवात, यसको सुरुवात एक झलकमा अलिकति भने तापनि मूल माने सुरुवात चाहिँ कसरी भएको भन्ने यसमा सम्पर्कित मान्छेहरूले मान्दा छन्।
0: यो ओडिसी नृत्य धेरै पुरानो मानिएको छ, जति पुरानो पुरी जगन्नाथ मन्दिर हो त्यति नै पुरानो मानिएको छ। यसमा यस्तो प्रवाद छ कि राजा इन्द्रद्युम्नले पुरीमा मन्दिर स्थापना गर्न ब्रह्मको आह्वान गरे

0: र विश्वकर्मा तथा अन्य अनुयायीहरूले पनि ब्रह्माको आविर्भाव भयो र जगन्नाथको मन्दिर स्थापना भयो। मन्दिरमा प्रभु जगन्नाथ दाजु बलभद्र र बहिनी सुभद्रा विराजमान भए। पछि उनको आराधनामा देवस्तुति गाइयो, साथै स्वर्गका अप्सराहरूले पनि नृत्य गरे र त्यसरी जगन्नाथ मन्दिरमा नृत्य प्रदर्शनको एउटा परम्परा बस्यो र ओडिसी नृत्यको जन्म भयो। ओडिसी नृत्यलाई शास्त्रीय नृत्यमा धेरै पछि गणना गरे पनि यो नृत्यको शाश्वत रूप धेरै पुरानो हो भन्ने कुरा उडिसाका मन्दिरहरूमा कुदिएका उडिसी भावभङ्गीमा देखिन पाइन्छन् र उडिसी नृत्यको पुस्तिकाहरूमा पनि लेखिएको हामीले देख्न पाउँछौँ। र यो नृत्य विशेष गरी भक्तिमूलक गीतमाथि आधारित हुन्छ, विभिन्न देवदेवीका वर्णना गरिन्छन्
1: र विशेष गरी यस ओडिसी नृत्यमा सम्पर्कित भएको नाताले विभिन्न राष्ट्र स्तरमा धेरै यस्ता कार्यक्रमहरू भइरहन्छन्, यस्तामा तपाईँको सहभागिता कस्तो छ?
0: म सानैदेखि यो पर्फमेन्सहरू गर्थे, विभिन्न प्रतियोगितामा भाग लिने गर्थे। पहिलो जुन प्रतियोगितामा मैले पुरस्कार प्राप्त गरेको चाहिँ हो यो हेन्डिक गर्ल्स कलेजमा, म कलेज विकमा 3 वर्ष लगातार मैले फर्स्ट प्राइज, प्रथम पुरस्कार
1: लगातार,
0: हजुर, प्रथम पुरस्कार। अनि त्यस पछाडि फेरि गुवाहाटी युनिभर्सिटीमा युथ फेस्टिभल जुन हुने गरेको छ त्यसमा पनि मैले ओडिसी नृत्य परिवेशन गरेर 2nd प्राइज भेटेको छु। र त्यस बाहेक पनि हामीले गुरुजीसँग वा अरू ओडिसी नृत्याङ्गनहरूसँग हामीले विभिन्न जग्गामा नृत्य परिवेशन गरेको छु।
1: राज्यमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालयको सँगसँगै राष्ट्रिय प्रक्षेपणमा पनि धेरै
0: हजुर धेरै ठाउँमा गरेको छु। त्यस्तै ठाउँहरू मध्ये हो कोणार्क फेस्टिभल, जुन कोणार्कमा कोणार्क मन्दिरमै हुने गरेको छ, हो त्यहाँ पनि गर्ने मैले सौभाग्य प्राप्त गरेँ। अनि त्यस